0: प्राथमिकता उल्लेख गरिएको छ। भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले 4 नोभेम्बर 2026 इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम नियमावली संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टनम बजार बन्दरेहाबाट नेपालका लागि रेल मार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सारसम्म रेल सेवा सञ्चालनको अनुमति दिएको थियो। उक्त निर्णय कार्यान्वयनका लागि कोलकाता स्थित नेपाली महावाणिज्य दूतावासले निरन्तर पहल गरिरहेको जनाएको छ। त्यसपछि 26 फेब्रुअरी 2026 कोलकाता भन्सारले सूचना जारी गर्दै कोलकाता र हल्दियाबाट जोगबनी स्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगर स्थित नेपाली भन्सार यार्डसम्म रेल मार्फत माल सामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाइएको थियो। सोही व्यवस्था अनुसार शुक्रबार कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलो औपचारिक रेल कार्गो सेवा शुरू गरिएको हो। नेपाली महावाणिज्य दूत जमक झक्क प्रसाद आचार्य तथा कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले हरियो झण्डा देखाएर सेवाको शुभारम्भ गरेका थिए। पहिलो ढुवानीमा भारतीय कन्टेनर नियमन लिमिटेडको रेल मार्फत नेपालको स्वस्तिक आयल इण्डस्ट्रीजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेका 40 फिटका 40 उच्च क्षमताका कन्टेनर पठाइएको छ। सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम जडान गरिएको छ। यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि जोगबनी एकीकृत भन्सार यार हुँदै एकै पटकमा 45 वटासम्म 40 फिटका कन्टेनर रेल मार्फत सिधै विराटनगर ल्याउन सकिनेछ। आजको नागरिक दैनिकमा खबर छापिएको छ, कोलकाता विराटनगर रेल कार्गो सेवा सञ्चालनमा तेस्रो मुलुकबाट हुने आयात अब सिधै विराटनगरसम्म शीर्षकको समाचार।
1: चौतर्फी आलोचना र विरोधपछि चलचित्र मास्टरनीको प्रचार प्रसारका लागि सार्वजनिक गरिएको गीत युट्युब तथा सामाजिक सञ्जालबाट हटाइएको छ। उक्त गीतले शिक्षक पेशाको मर्यादामा आँच पुर्याएको भन्दै सर्वत्र विरोध भएपछि गायक दुर्गेश थापा र अभिनेत्री एवं निर्मात्री प्रियंका कार्कीले शुक्रबार राति छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै सार्वजनिक रूपमा माफी मागेका हुन्। गायक दुर्गेश थापाले आफ्ना दर्शक र शुभचिन्तकहरूको भावनाको सम्मान गर्दै मास्टरनी गीतलाई आफ्नो आधिकारिक युट्युब च्यानल र अन्य सामाजिक सञ्जालबाट हटाएको जानकारी दिएका छन्। उनले शिक्षकहरू समाजका मार्गदर्शक र सम्मानका पात्र भएको बताउँदै मनोरञ्जनका लागि तयार पारिएको सामग्रीले अन्जानमै कसैको भावनामा ठेस पुगेकोमा क्षमा याचना गरेका हुन्। आगामी दिनमा अझ जिम्मेवार उत्कृष्ट सृजना लिएर आउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्। त्यसै गरी अभिनेत्री प्रियंका कार्कीले पनि एक विज्ञप्ति जारी गर्दै उक्त गीत चलचित्रको मूल कथावस्तुको हिस्सा नभई विशुद्ध प्रचारका लागि मात्र बनाइएको प्रश्न पारेकी छन्। उनले कलाकारिता माध्यमबाट समाजको सम्मानित पेशा र व्यक्तित्वहरूमाथि नकारात्मक असर पुर्याउने कुनै मनोसाय नरहेको उल्लेख गर्दै अन्जानमा भएको गल्तीप्रति पनि माफी मागेकी छन्। कार्कीले यस घटनालाई गल्ती सुधार्ने महत्वपूर्ण पाठका रूपमा लिएको र भविष्यमा सृजनाहरू छनौट गर्दा थप संवेदनशील जिम्मेवार र सचेत रहेको बताएकी छन्। गीतले शिक्षकहरूको गरिमा घटाएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि अन्तत निर्माण पक्ष र कलाकारले गीत हटाउने र माफी माग्ने निर्णयमा पुगेका हुन्। गीत अश्लीलता फैलाउने दियोअर्थी थियो भने शिक्षिका पेशाप्रति नै तेज बोध गरिएको थियो।
0: आजको अन्नपूर्ण पोस्ट दैनिकमा नेपाल औषधि लिमिटेडबाट 2 वर्षभित्रमा 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी शीर्षकमा खबर छापिएको छ। स्वास्थ्य तथा खाद्य स्वस्थता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्रमा 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी गरेको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी पत्र गर्ने प्रक्रिया अगाडि बढ़ाइएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको छ। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने जनाइएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।

2026 को अवसरमा CGTVले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप CGTV, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। देशभर सक्रिय मनसूनका कारण बाढ़ी पहिरो चट्याङ र सर्पदंशका घटना बढ़दै जाँदा जनजीवन थप प्रभावित बनेको छ। अविरल वर्षाका कारण बाढ़ी र पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बनेका छन्। विभिन्न स्थानमा सड़क अवरूद्ध हुँदा यात्रु र सवारी साधन आवागमनमा कठिनाई उत्पन्न भएको छ। बाढ़ी पहिरो र विपदका कारण खोलामा पर्ने पुल बगाएर सड़क सञ्जाल अवरूद्ध भए तुरन्तै जोड्न बेली ब्रिज तयार पारिएको छ। सड़क विभाग पुल महाशाखा अन्तर्गतका विभिन्न सड़क डिभिजन कार्यालयमा 10 बेली ब्रिज तयारी अवस्थामा राखिएका हुन्। यी बेली ब्रिज आवश्यकता अनुसार जुनसुकै स्थानमा पनि जडान गर्न सकिनेछ।
2: प्राध्यापक तथा लेखक अभि सुवेदी प्राय एउटा कुरा दोहोर्याइरहन्छन्। नेपालमा पुस्तकालयको कुरा कसैले गर्दैन। यस वर्षको वसन्तमा भने केही समयका लागि पुस्तकालय चर्चामा आयो, तर त्यो चर्चा कुनै नयाँ पुस्तकालय खोलेको वा मानिस फेरि पढ्ने बानीतर्फ फर्किएको भएको थिएन। राजधानीकै पुराना सार्वजनिक पुस्तकालय मध्ये एउटामा ताला लागेको कारण थियो। गत 1 वैशाख अर्थात अप्रेल 13 सरकारले काठमाडौँको भिरकुटी मण्डप स्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय बन्द गरायो। उक्त पुस्तकालय समाज कल्याण परिषदको मातहतमा रहेको भिरकुटी मण्डप प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदै आएको थियो। सार्वजनिक पुस्तकालय बन्द ढोकाभित्रको ठूलो कथा आजको कान्तिपुर दैनिकमा खबर छ।
1: आर्थिक वर्ष 2082-83 7,92,187 जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्। अघिल्लो आर्थिक वर्ष 81-82 तुलनामा गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्यामा 47,000 कमी आएको छ। आर्थिक वर्ष 81-82 वैदेशिक रोजगारीमा जान विभागबाट 8,39,270 जनाले श्रम स्वीकृति लिएका थिए। प्रतिशतका हिसाबले अघिल्लो वर्षको तुलनामा गत वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या 5.60% घटेको छ।
2: सरकारी निकायमा करार सेवामा कार्यरत कर्मचारीहरूलाई नहटाइने भएको छ। करार अवधि असार मसान्तमा सकिए पनि उनीहरूले 1 साउनदेखि आफ्नो कार्यालयमा हाजिर गर्न पाउने गरी विभागको मन्त्री परिषदले निर्णय गरेको हो। सरकारले करारमा नयाँ कर्मचारी भर्ना भने रोकेको छ।
1: नेपालको अर्थतन्त्रमा सुधारका संकेत देखिए पनि बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा बढ़दै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2024-25 वित्तीय स्थायित्व प्रतिवेदन अनुसार आर्थिक वृद्धिदर बढ़े पनि कर्जाको गुणस्तरमा आएको गिरावट वित्तीय प्रणालीका लागि मुख्य चुनौती बनेको छ।
2: सरकारले 2057 साउन 2 गते कमैया प्रथा अन्त्य गरेको घोषणा गरेको थियो। 26 वर्ष पूरा हुन लाग्दा पनि दाङ बर्दिया लगायतका पश्चिम नेपालका दर्जनौ मुक्त कमैया परिवार पुनर्स्थापित हुन सकेका छैनन्। मुक्त कमैया जग्गा धनी लाल पूर्जा परिचय पत्र र सम्मानजनक जीविकोपार्जनको अधिकारबाट अझै वञ्चित छन्। मुक्त कमैयाले राज्यले गरेको पुनर्स्थापनाको प्रतिबद्धता पूर्णरूपमा कारण हुन नसकेको गुनासो गरेका छन्।
1: नेपाल टेलिकमले भौतिक तथा ई सिम कार्ड हराएमा वा बिग्रिएमा अनलाइन मार्फत आवश्यक विवरण भरेर नयाँ सिम लिन सकिने व्यवस्था गरेको छ। सिम लिन सेवाग्राहीले ई सिम .netnet.np आवेदन गरी आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ।
2: पछिल्लो 1 साता यता निरन्तर पानी पर्दा किसानहरू धान रोपाईमा व्यस्त छन्। मानो रोपेर मुरी फलाउने असार महिनाको शुरूमा पानी नपर्दा किसान चिन्तित थिए, तर पछिल्ला केही दिन यता परेको पानीका कारण देशभर 13,73,862 हेक्टरमा रोपाई भएको कृषि विभागले जनाएको छ। बिहिबारसम्म धान रोपाई 61% भएको थियो भने शुक्रबार एकै दिन 8% बढ़ेर 69.77% रोपाई भएको छ।

आनन्दन सहित मात्र रु 999 डिश होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। चीनका राष्ट्रपति शी जिनफिङले कृत्रिम बौद्धिकता अर्थात एआई को विकास कुनै एक देशको नियन्त्रण वा प्रभुत्वमा सीमित हुन नहुने बताउनु भएको छ। उहाँले यसको सुरक्षित समावेशी र दिगो विकासका लागि अन्तर्राष्ट्रिय सहकारी अपरिहार रहेको बताउनु भएको छ। विश्व आर्टिफिशियल इन्टेलिजेन्स सम्मेलनको उद्घाटन समारोहलाई शुक्रबार सांघाईमा सम्बोधन गर्दै उहाँले एआईलाई प्रतिस्पर्धाको नभई सहकारीको माध्यम बनाउनु पर्नेमा जोड़ दिनुभएको चिनिया समाचार संस्थाहरूले जनाएका छन्।
2: अब खेल खबर। एसएससी महिला अण्डर 19 प्रिमियर कपको सेमी फाइनलमा नेपाल युवै संघ सुपर ओभरमा पराजित भएको छ। रोमाञ्चक प्रतिस्पर्धामा जित निकाल्दै युवै प्रतियोगिताको फाइनलमा पुगेको हो। निर्धारित बीस ओभरको खेलमा दुवै टोलीले समान 200 रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट गरिएको थियो। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युवैले सबै विकेट गुमाउँदै 100 रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले बीस ओभरमा सबै विकेट गुमाएर 100 रनमै सीमित भयो।
1: नेपाली खबरमा अब विचार विश्लेषणको पालो। आजको कान्तिपुर दैनिकमा अस्थायी अविचलित अभियन्ता भनेर नागरिक अगुवा तथा पूर्व मन्त्री अर्थशास्त्री समेत रहनुभएका देवेन्द्र राज पाण्डेको गैराति निधन भएको छ र त्यसै सन्दर्भलाई जोडेर किशोर दाहालले आजको कान्तिपुर दैनिकमा उहाँको स्मरणमा लेख्नु भएको छ। काठमाडौँको विशाल नगर स्थित देवेन्द्र राज पाण्डेको निवास नागरिक अधिकार र लोकतन्त्रको पैरवी गर्ने सक्रिय थलो थियो। लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध भएका धेरै मानिस त्यस निवासमा पुग्थे र पाण्डेसँग परामर्श लिन्थे। पाण्डे स्मृतिका पोका फुकाउँथे र मार्गदर्शन गर्थे। 45 वर्षभन्दा बढ़ी समयदेखि नागरिक मैत्री व्यवस्थाको पक्षमा सक्रिय सार्वजनिक बौद्धिक योद्धा पाण्डे शुक्रबार सधैँका लागि अस्ताएका छन्। 87 वर्षीय उनको निधन निजी निवासमा भएको हो। उनको स्वास्थ्य अवस्थाबारे नजिकबाट जानकार डाक्टर अनुप सुवेदीका अनुसार उनी पेनक्रियाजको क्यान्सरसँग जुझिरहेका थिए। पत्रकार हुँदै नागरिक अभियन्ताको बाटोमा क्रियाशील नारायण वाग्ले पाण्डेलाई पछिल्लो 4 दशकको राजनैतिक संक्रमणमा नागरिक चेतनाको आगो बाल्ने पक्का नागरिक अभियन्ताका रूपमा सम्झन्छन्। उनले भने लोकतन्त्र नागरिक स्वतन्त्रता नागरिक हक र समानता स्थापित गर्न सधैं सक्रिय रहने व्यक्तिका रूपमा उहाँको सधैं सम्झना भइरहन्छ। नागरिक हक र नागरिक मैत्री व्यवस्थाका निम्ति पाण्डेको सक्रिय सहभागिता 2036 सालदेखि नै भएको हो। प्रारम्भमा पञ्चायतकालीन शासनका जागिरे उनले 36 सालमा अर्थ सचिवबाट राजीनामा दिएका थिए। तत्कालीन राजा वीरेन्द्र शाहले घोषणा गरेको जनमत संग्रह सफल बनाउन प्रधानमन्त्री बनाइएका सूर्यबहादुर थापाले पञ्चायत पक्षलाई जिताउन राज्य सत्ताको दुरूपयोगलाई तीव्रता दिएपछि उनले राजीनामा दिएका थिए। उनको राजीनामाले बहुदल पक्षलाई ठूलो ऊर्जा दिएको थियो। पञ्चायत पक्षलाई आकर्षित तुल्याएको थियो। उनले लेख तथा अन्तर्वार्ता मार्फत पञ्चायत व्यवस्थाको कमजोरी जनता समक्ष ल्याउन भूमिका खेलेका थिए। आजको कान्तिपुर दैनिकमा खबर छ।
2: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरेच दमकल फोन नम्बर 01-5446-6666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-5446-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

रक्षा म्यूजिक प्रणाली हाम्रो अफिसियल यूट्यूब चैनल सब्सक्राइब गर्न भने नबिर्सनुहोला। हाम्रा सेवाहरू कुनै पनि गीतको उत्पादन तथा वितरण, अडियो भिडियो निर्माण, जुनसुकै गीतलाई बजार व्यवस्थापन, कुनै पनि गीतको रेकर्डिङ रिपोर्ट, सुटिङ रिपोर्ट बनाउनु परेमा कुनै पनि गीतलाई टेलिभिजन तथा अनलाइन प्रमोशन, गीत संगीत सम्बन्धी सम्पूर्ण सेवा, जुनसुकै गीत संगीतलाई युट्युबमा राख्नु परेमा हाम्रो आफ्नै युट्युब च्यानल, नयाँ कलाकारहरूको लागि विशेष सहुलियत, सम्पर्क रक्षा म्युजिक प्राली पुतलेश्वर काठमाडौँ नेपाल, मोबाइल नम्बर 98511 68477, 98182356।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराटचोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपद मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852 57 92 9842 59 7 49 9842 23 562 9825

Highlights Nepal, complete digital entertainment house.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

पवित्र जल सुन्दर हरैचा एघार बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा एघार बेलेपुर मोरङ। मोबाइल नम्बर 9841484444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: तपाईं राम्रो धुन बजाउनु हुँदो रहेछ, फेरि एकपटक बजाउनुहोस् न।
1: कति पैसा दिनुहुन्छ?
0: कति लिनुहुन्छ?
1: तपाईँ जति दिनुहुन्छ त्यति नै लिन्छु। के गर्ने, आफ्नो जिन्दगी त मायाले चलेको छ। हाम्रा देशका नेताहरूले हामी नेपालीलाई मगन्दी बनाइसके। कसैको अगाडि नझुक्ने नेपालीको शिरलाई सधैँ अरूको अगाडि झुक्ने बनाइसके। ल म गाउँछु, पैसा चाहिँ दिनुपर्छ नि।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने यसको गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235682 9842525205

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625 9842525

0: पूजा पूरण चारैतिर हिँड्नु पर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: 1600
1: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो
2: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
1: के प्रश्न कस्ता प्रश्न अनि किन तपाईँलाई नै सोध्ने
2: कोविड 19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ
3: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 1660013640 र एमसेल प्रयोगकर्ताले 9801512236 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला
4: साथै तपाई लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
2: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
4: फोन नम्बर फेरि एकपटक 1660013640 तथा 9801512236

0: पवित्र जल सुन्दर हरैचा 11 बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरेन। मोबाइल नम्बर 9841184444 9810543353। पवित्र जल भएपछि म त ढुक्क छु। तपाई नि
1: पहिलो पुर्खादेखि चलि आएको रीति हो, यो रीतिलाई हामीले छोड्नु हुन्न। आउन साथी हो माया गाउँ, गाउँ झुमौ र सँगसँगै नाचौ।

0: यो पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने यस्तो गर्वमा पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959750 98423252625

าตั้งยังมันไม่ตัดไงเปลี่ยนคุณไม่รักคุณอะไรมากนะทำไรพิจารณาสิเพียงชูรีจ้าไปที่คอมพิวเตอร์คินดานดูเกย์ตัวไปจะตันยาวดูเช่นนะเฮ้ยเมียนมาเนี่ยงงคุณทำไม่ได้คุณน้ำหมดแล้วทำไม่ได้कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर 1 हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि यो सीपीएन मा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालमा घरमा बिग्रियो घरमै बैंकमै अब स्कूल अफिस जुनकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ जुसे इंग्लिश ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मशीन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सीसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि जोडिन्छ त हौ आमा म चाहिँ लाने डाके औ तालो बेतालमा हिडेर फेरि दुःख पाइएला नि झुसी औ यो फोन नम्बर 0215547877 9942535541 अब भयो अब गुड भेरी गुड भेरी गुड

0: लुगा लगाऊ, गाड़ी चढ़ने ठाउँसम्म जाऊ, गाड़ी चढ़ अस्पताल पुगे पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भो बोलादै के गुनगुनाइरहेको?
0: हैन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: रेडियो एनआरएन 99.1

0: आज विक्रम सम्बत 2083 साल साउन 3 गते आइतबार असार शुक्ल खष्टी सन् 2026 जुलाई 19 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: संविधान संशोधन प्रतिवेदनमा रासोपाको एकलौटी, रोकिएका छैनन् सड़कमा असन्तुष्टिका स्वर, जनप्रतिनिधिका 96 पद रिक्त, बैंकको ढोकाभन्दा साउको दैलो सजिलो, दुई तिहाई ज्येष्ठ नागरिक स्वरोजगार, वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै छापाका लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको डोला गाउँलाई वातावरण मैत्री नमूना गाउँका रूपमा विकास गरिने शीर्षकको शुभ समाचार।
0: डडेलधुराको आलिताल गाउँपालिका वड़ा नम्बर 8 स्थित डोला गाउँलाई आगामी दुई वर्षभित्र पूर्ण रूपमा वातावरण मैत्री नमूना गाउँका रूपमा विकास गरिने भएको छ। किसान बहुउद्देश्य सहकारी संस्थाले स्थानीय सरकार र गाउँवासीसँगको सहकार्यमा यो अभियान शुरू गरेको हो। प्रकृतिमै रमाऊ, प्रकृतिमै कमाऊ, वातावरण मैत्री डोला गाउँ मिलेर बनाऊ भन्ने नाराका साथ शुरू गरिएको यस कार्यक्रमका लागि प्रारम्भिक घरधुरी सर्वेक्षण सम्पन्न भइसकेको छ। 165 घरधुरी रहेको यस गाउँलाई नमूना बनाउन संस्थाले सुदूरपश्चिम प्रदेश सरकार र आलिताल गाउँपालिकासँग सम्झौता समेत गरिसकेको छ। अभियानकै कार्यक्रम स्वरूप संस्थाले डोला गाउँका स्थानीयलाई व्यावसायिक कफी उत्पादन सम्बन्धी व्यावहारिक तालिम प्रदान गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको प्राविधिक सहकार्यमा डोला गाउँमा कफी खेतीको सम्भाव्यता अध्ययन र तालिम पश्चात आयोजित एक कार्यक्रमका बीच प्रस्तावित नमूना गाउँका सदस्यहरूलाई निशुल्क कफीका बेर्नाहरू वितरण गरिएको छ। बेर्ना वितरण कार्यक्रममा बोल्दै आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्ष मैना कुमारी रावलले सहकारी संस्थाको यस उदाहरणीय कार्यको प्रशंसा गर्नुभयो। उहाँहरूले वातावरण मैत्री गाउँ विकासका लागि स्थानीय सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: लक्ष्मी लेले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर आन्दोलन प्रदर्शन र धरनाको पर्याय बनेको माइतीघर मण्डलामा शनिबार दिउँसो 2:30 बजे सेतो कोट लगाएका केही युवा एकाएक आइपुगे अनि कागजको मास्क लगाउन थाले जसमा लेखिएको थियो हामीहरूलाई निको पार्छौ हामीलाई कसले निको पार्छ मास्कभित्र अर्को मास्कले मुख छोपिएको दृश्य थियो जसमा लेखिएको थियो पीड़ित डाक्टर जसमा डाक्टरको आँखाबाट आँसु बगिरहेको देखाइएको थियो उनीहरू विभिन्न अस्पतालमा इन्टर्नशिप गरिरहेका चिकित्सक मेडिकल अधिकृत र आवासीय चिकित्सक हुन् प्रशिक्षार्थी डाक्टर र मेडिकल अधिकृतलाई श्रम ऐन 2074ले तोकेको भन्दा बढ़ी खटाएर श्रम शोषण गरिएकाले प्रदर्शनमा उत्रिनु परेको डाक्टर कृष्ण सेढारीले बताएका छन् श्रम ऐन बमोजिम दैनिक अधिकतम दिनमा 12 घण्टा अर्थात सातामा 72 घण्टा काम र एक दिन अनिवार्य विदाको व्यवस्था हुनुपर्ने हो उनले भने तर त्योभन्दा बढ़ी काम गरिएको छ डाक्टरले आराम गर्न पाउने अवस्था पनि छैन त्यसैले प्रदर्शनमा आउनु परेको हो अर्का डाक्टर प्रज्ञान बस्नेतले रातभरि नसुतेको डाक्टर बिरामी छ स्वास्थ्य सेवा बिरामी छ देश बिरामी छ लेखेको पोस्टर बोकेका थिए यो विषय उठाएको हाम्रा लागि मात्र होइन गरीब जनताले सेवा पाउने नेपालको वीर अस्पताल त्रिवी शिक्षण अस्पतालहरूमा रातभरि नसुतेको डाक्टर 26 घण्टासम्म सुत्न नपाएको डाक्टर उपचार गर्न किन विवश छ भनेर राज्यलाई प्रश्न गर्न खोजेका हौ उनले सुनाएका छन् 24 घण्टासम्म नसुतेको मान्छेले उपचार गर्नु भनेको रक्सी खाएको मान्छेले उपचार गरे सरह उनको भनाई छ सुशासन पारदर्शिता र नागरिकको आवाज सुन्ने बाचा गर्दै बनेको करिब दुई तिहाई बहुमतको शक्तिशाली राजसभा सरकारले जनअपेक्षा जगाए पनि सड़कमा न्याय खोज्ने नागरिकको भीड़ घटेको छैन तालेन्द्र शाह प्रधानमन्त्री बने यथा असार मशान्तसम्म 800 भन्दा बढ़ी प्रदर्शन र धरना काठमाण्डुमा मात्रै भएका छन् चिकित्सकदेखि बलात्कार पीड़ितसम्म मिटर ब्याज पीड़ितदेखि प्रहरी कार्यवाहीमा परेका परिवारसम्मका असन्तुष्टि माइतीघर र सिंहदरबारका सड़कमा गुन्जिरहेका छन् सड़कमा रोकिएका छैनन् असन्तुष्टिका स्वर शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ
3: संविधान संशोधनका लागि बहसपत्र कार्यदलले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई प्रतिवेदन बुझाएको छ तर प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका बहसपत्र कार्यदल संयोजक असीम शाहले असार 32 मा प्रधानमन्त्री कार्यालयमा बुझाएको प्रतिवेदनलाई रासोपा बाहेक सबै राजनीतिक दलले अपनत्व लिएका छैनन् कार्यदलले बुझाएको प्रतिवेदनका सन्दर्भमा सदस्यहरूले नै अनभिज्ञता प्रकट गरे प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख राजनीतिक सल्लाहकार असीमको नेतृत्वमा गठित उक्त कार्यदलले संविधान संशोधन गर्ने वा पुनर्लेखनको तयारी गर्ने भन्ने अन्यल चिर्न नसक्दा 7 राजनीतिक दलका प्रतिनिधिहरूले कार्यदल बहिष्कार गरेका थिए कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र तराई केन्द्रित दलहरू समेतलाई सदस्यका रूपमा राखिएको थियो प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस र तेस्रो ठूलो दल नेकपा एमाले शुरूबाटै बैठकमा सहभागी जनाएनन् कंग्रेसले आफ्नो प्रतिनिधि शुरूबाटै नपठाएको कंग्रेस उपसभापति एवं पार्टीको तर्फबाट संविधान संशोधन सुझाव समितिकी संयोजक पुष्पा भूषालले बताइन् त्यस्तै नेकपा एमाले शुरूआती दिनमा प्रतिनिधि पठाए पनि पछि कार्यदलबाट बाहिरिएको थियो असारको अन्तिम हप्ताबाट नेपाल कम्युनिष्ट पार्टी नेकपा लोसपा जसपा र राजामो सहित 4 दलले लिखित असहमति जनाएर कार्यदलबाट बाहिरिएको नेकपाका नेता देव गुरूङले बताए त्यस्तै श्रम संस्कृति पार्टी पनि उक्त बहसपत्रमा सहभागी भएको छैन संयोजक शाहले पहिलो बैठकमा संविधान संशोधन प्रक्रिया राष्ट्रिय सहमति सहभागिता र तथ्यमा आधारित हुने बताएका थिए उनले पछिल्लो 3 महिनामा सबै दलको सहभागिता गराउन भने सकेनन् संविधान संशोधन मस्यौदा प्रतिवेदनमा रासोपाको एक लौटी शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छाप

0: पहिले थुन्ने अनि मात्र सुन्ने जुन शासकीय शैली र प्रवृत्ति पछिल्लो समय राज्यका अनुसन्धान निकायहरूमा हावी भएको छ। यसले समग्र लोकतान्त्रिक अभ्यास, विधिको शासन र अनुसन्धान निकायहरूको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न चिन्ह खड़ा गरेको छ। हालै मात्र पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरणको गम्भीर आरोप लगाएर पक्राउ गरिनु र अन्तत विशेष अदालतले बिना धरौटी साधारण तारिखमा रिहा गर्न दिएको आदेशले सरकारको नियत र अनुसन्धानको फितलोपनलाई छर्लङ्ग पारेको छ। पर्याप्त प्रमाण भए पूर्वपक्षका लागि थुनामा नपठाए पनि महँगो धरौटी माग्ने अभ्यास हुन्छ, तर विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले एक रूपियाँ पनि धरौटी माग्न आवश्यक देखेन। यो घटना पहिलो पटक भने होइन। पालिन्द्र सरकार आएपछि राजनैतिक प्रतिशोधको श्रृंखला निकै लामो बन्दै गएको देखिन्छ। यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई समेत सरकारले यस्तै शैलीमा पक्राउ गरेर थुनेको थियो, तर पछि अदालतले साधारण तारिखमा रिहा गरिसकेको छ। यसै गरी पूर्व मन्त्री दीपक खड्काको पक्राउ र थुना सम्बन्धी प्रक्रिया नै गैर कानूनी ठहर गर्दै सर्वोच्च अदालतले उहाँलाई तत्काल रिहा गर्न आदेश दिएको थियो। खड्कालाई पक्राउ गर्दा प्रयोग गरिएको कानूनी आधार र त्यसपछिका म्याथ थपका निर्णयहरू दुवैमा गम्भीर त्रुटि रहेको ठहर गरेको थियो। एकातिर अदालतले प्रमाणको अभावमा पौडेललाई रिहा गरेको छ भने अर्कोतर्फ यस निर्णयपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले न्यायालयमाथि नै प्रश्न उठाएका छन्। सत्ता र प्रतिपक्ष बीचको द्वन्द अब न्यायिक निर्णयमाथिको बहसमा गएर ठोकिएको छ। विष्णु पौडेलको रिहाईप्रति असन्तुष्टि जनाउँदै रासोपा सांसद यज्ञ मणि नेउपानीले सामाजिक सञ्जाल मार्फत न्यायालय पुनसंरचनाको प्रश्न उठाएका छन्। उनले लेखेका छन्, विगतका केही श्रृंखलाबद्ध घटनाक्रमले स्पष्ट पारिरहेको छ, न्यायालय पुनसंरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव छैन, न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ। त्यसै गरी रासोपाकी अर्की सांसद टीका संग्रौलाले सहकारी ठगी सम्बन्धी मुद्दा खेपिरहेका आफ्नो पार्टीका सभापति रवि लामिछानेको विषयलाई झिकेर न्यायालयको दोहोरो मापदण्डमाथि प्रश्न गरेकी छन्। सरकारको यो पहिले थुन्ने अनि सुन्ने कार्यशैलीले राजनीतिक वृत्तमा मात्र होइन देशको आर्थिक मेरुदण्ड मानिएको निजी क्षेत्रलाई पनि नराम्ररी त्रसित र आतंकित बनाएको छ। मुलुकको अर्थतन्त्रमा 80% भन्दा बढ़ी योगदान दिने निजी क्षेत्रप्रति राज्यको दृष्टिकोण सधैँ शंकाको घेरामा रहने अपराधी जस्तो देखिनु अत्यन्त दुःखद कुरा हो। बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको 100 दिन पूरा गरिरहँदा बाहिरबाट केही नीतिगत सुधारहरू झिल्काहरू देखिए पनि भित्रभित्रै व्यवसायीहरू निकै डराएका छन्। सुशासनको नाममा पुराना र विवादित फाइलहरू पल्टाउने प्रक्रिया आफैमा नराम्रो होइन, तर ती प्रक्रियाहरू कुन नियत र उद्देश्यले अगाडि बढ़ाइएका छन् भन्ने प्रश्न बढ़ी महत्वपूर्ण हुन्छ। प्रतिशोधको राजनीतिले कानूनको शासनमाथि प्रश्न शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: जनप्रतिनिधिका 96 पद रिक्त, स्थानीय तहको उपनिर्वाचन नहुने शीर्षकमा गोर्खापत्रमा खबर छ। स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा गरी 26 पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका 75 पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने भएको छ। यससँगै ती पद अब आगामी स्थानीय तह निर्वाचनसम्म रिक्त रहने निश्चित भएको हो। यद्यपि समय हुँदाहुँदै प्रदेशसभा र राष्ट्रिय सभाको रिक्त पदको उपनिर्वाचन हुन सकेको छैन। निर्वाचन आयुक्त सगुन शमशेर जबराले विभिन्न समयमा रिक्त भएका ती पदहरूको निर्वाचन समयमै हुन नसकेको बताउनुभयो। उहाँका अनुसार विगतमा सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनमा केन्द्रित हुँदा स्थानीय तहका रिक्त पदमा समयमै उपनिर्वाचन हुन सकेन। नयाँ सरकार गठन हुँदा भने ऐन अनुसार उपनिर्वाचन गर्न नमिल्ने अवस्था बनिसकेको थियो। गत चैतमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भयो। जति बेला स्थानीय तहका पदाधिकारीको पदावधि 1 वर्षभन्दा कम समय मात्रै बाँकी थियो। निर्वाचन आयुक्त राणाले यसबारे थप प्रस्ट्याउँदै भन्नुभयो, संक्रमणकालीन अवस्थामा नि वर्तमान सरकार र आयोग दुवैको प्राथमिकता प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी रहेकाले त्यति बेला स्थानीय तहका रिक्त पदाधिकारीको निर्वाचनबारे सरकारको चासो रहेन। नयाँ सरकार गठन भए लगत्तै रिक्त पदको उपनिर्वाचन ऐन बमोजिम नै नहुने अवस्था आयो। स्थानीय तह निर्वाचन ऐन 2073 अनुसार पदावधि समाप्त हुनुअघि कुनै पद रिक्त भए बाँकी कार्यकालका लागि उपनिर्वाचन गर्न सकिने व्यवस्था छ।
0: मनसून प्रणाली थप सक्रिय भएको छ। मनसून प्रणाली सक्रिय हुँदा वर्षा पनि धेरै हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय

0: आदि उत्तर पश्चिम दिशामा सर्ने क्रममा रहेकाले मनसून थप सक्रिय भएको हो। मंगलबारसम्म देशका विभिन्न ठाउँमा भारी वर्षा हुनेछ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै आइतबार मनसून थप सक्रिय भई ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको छ। न्यून चापीय रेखाले अबकै एक हप्ता नेपालमा वर्षाको आउजाउ बाक्लो हुने सम्भावना बलियो देखाएको जलवायु विज्ञहरूले बताएका छन्। बंगालको खाड़ीमा बनेको वर्षा गराउने प्रणालीले आगामी एक हप्तासम्म मनसूनी वर्षा नेपालको अधिकांश भागमा सक्रिय हुनेछ। मध्यपहाड़ी भागमा राम्रो वर्षा हुनेछ भने बंगालको खाड़ीमा बनेको न्यून चापीय प्रणालीले नेपालका धेरै ठाउँमा वर्षा गराउने जनाइएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
1: दुई तिहाई ज्येष्ठ नागरिक व्यवसायमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क विभागका अनुसार नेपालमा हाल 33,55,808 जना ज्येष्ठ नागरिक छन्, जसमध्ये 68.8% ज्येष्ठ नागरिक स्वव्यवसायमा वा स्वरोजगार छन्। स्वव्यवसायमा रहेका ज्येष्ठ नागरिक पुरूषको संख्या 72.2% छ भने महिलाको संख्या 64.3% छ। यसले उमेर ढल्किँदै गए पनि ठूलो संख्यामा ज्येष्ठ नागरिक आर्थिक गतिविधिबाट पूर्ण रूपमा अलग नभएको देखाउँछ। नेपालमा 60 वर्ष उमेर पूरा गरेका नागरिकहरूलाई ज्येष्ठ नागरिक भनिन्छ। उनीहरूको सामाजिक सुरक्षा, स्वास्थ्योपचार र सम्मानका लागि नेपाल सरकारले विभिन्न व्यवस्था गरेको छ। 70 वर्ष पुगेका नागरिकहरूलाई मासिक 4,000 वृद्ध भत्ता समेत दिने गरिएको छ। दुई तिहाई ज्येष्ठ नागरिक स्वरोजगार शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
0: रौतहटको गरूडा नगरपालिका एक जयनगरकी 40 वर्षीय सेहरा खातुनले 17 माघ 2073 घर खर्च चलाउन गाउँकै साउ जय मंगल महतोसँग 1,50,000 रूपियाँ सापटी लिइन्। महतोले वार्षिक 36% ब्याज दिने शर्तमा एक वर्षको भाकामा ऋण दिए। आफूले दिएको रकम जोखिममा पर्ने भन्दै उनले मूलधनको चौबर लगभग 6,00,000 रूपियाँको तमसुकमा खातुनलाई ल्याप्चे लगाउन बाध्य पारे। खातुनले 2,00,000 तिरिसक्दा पनि ऋण चुक्ता भएको छैन। रौतहटके भिन्द्रावन नगरपालिका 5 का शिवशंकर महतोले गुजरा नगरपालिका 8 का शिवप्रसाद राय यादवबाट 2072 सालमा घर बनाउन भन्दै 27,00,000 रूपियाँ उनले 100.3% दरले ब्याज तिर्ने भनेर एक वर्षका लागि कागज पनि गरे। सँगै 1 बिघा 4 कट्ठा जमीन रजिस्ट्रेशन पास नै गरेर यादवलाई दिए। महतोले एक वर्षमा ब्याज र साबा तिर्न सकेनन्। तर 6 वर्षपछि 25,00,000 रूपियाँ तिरे। यादवले भने 1 बिघा 4 कट्ठा जमीन 84,00,000 बेचिसकेका रहेछन्। महतो भन्छन् मैले 25,00,000 तिरे, अझै 1,00,000 रूपियाँ तिर्न भन्छन्। जग्गा बेचिसकेछन्, अब म के गरू। खातुन र महतो मिटर ब्याज पीड़ितका प्रतिनिधि पात्र हुन्। साहु महाजनको चरको ब्याज असुलीले यस्ता हजारौं नागरिकको उठीवास लागेको छ। मिटर ब्याज पीड़ितलाई न्याय दिलाउन भन्दै 2079 गठित गौरी बहादुर कार्की नेतृत्वको आयोगका अनुसार विभिन्न जिल्ला प्रशासन कार्यालयमा 24,000 भन्दा बढ़ी पीड़ितको उजुरी छ। पीड़ितले 30% ब्याज र कतिपय अवस्थामा ब्याजको पनि ब्याज अर्थात स्याज तिर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्। कतिपय पीड़ित पनि 48%सम्म ब्याज लिने गरेको बताउँछन्। मिटर ब्याजको समस्या नयाँ भने होइन। केही वर्ष यता मिटर ब्याज पीड़ितको आन्दोलन, सरकारसँग सहमति, सहमति कार्यान्वयन नभएपछि फेरि आन्दोलनको चक्र चलिरहेको छ। सरकार र मिटर ब्याज पीड़ित बीच शुक्रबार 4थो पटक सहमति भएको छ, तर समाधान कहिले हुन्छ भन्ने सुनिश्चित छैन। मिटर ब्याजको यो समस्याले मुलुकको वित्तीय नीति र समावेशी वित्तीय पहुँचका लागि राज्यले अघि बढ़ाएका नीति तथा कार्यक्रमको औचित्यमा भने प्रश्न उठाइरहेको छ। मुलुकको वित्तीय प्रणालीमा आम नागरिकको सहज पहुँच स्थापित हुन नसक्दा तथा नागरिकको आवश्यकता अनुसार सेवा दिन नसक्दा साउ महाजनबाट चरको ब्याजमा ऋण लिनुपर्ने अवस्था रहेको विज्ञहरूले टिप्पणी गरेका छन्। बैंकहरूको ब्याज दर निकै कम छ। वाणिज्य बैंकहरूमा कर्जाको औसत ब्याज दर 6.64% छ। बैंकहरूमा ऋण दिन मिल्ने रकम 15 खर्ब 60 अर्ब रूपियाँ हारारी छ। तर आम नागरिक बैंकमा नगई साहु महाजनबाट 48%सम्म ब्याज दरमा ऋण लिइरहेका छन्। बैंकको ढोका भन्दा साहुको दैलो सजिलो शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: बेलायतमा नेपाली वस्तुको निर्यात नेपालले शून्य भन्सार दरको सुविधा दावी नै गरेन शीर्षकमा आर्थिक अभियान राष्ट्र दैनिकमा यो खबर छापिएको हो। बेलायतले नेपालका झण्डै 100% वस्तुमा शून्य भन्सार दरको सुविधा दिए पनि विभिन्न वस्तुको निर्यातमा नेपालले सो सुविधा उपयोग नगरेको बेलायतको व्यवसाय तथा व्यापार विभाग डीबीटी